0: سامعین آداب، وقت ہوا ہے پروگرام جاپانی کھانے پکائیں کا۔ ہمارے گزشتہ ہفتے کے پروگرام میں ہماری کھانا پکانے کی ماہر محترمہ آکیکو واتانابے نے 6 سال قبل آنے والے مشرقی جاپان کے ہولناک زلزلے کے بعد دوبارہ بحال ہونے والی ایک ڈمبا بند مصنوعات بنانے والی فیکٹری کا دورہ کیا۔ اس تباہی کے بعد ڈبا بند کھانوں نے ملک میں ایک نئے انداز کے ساتھ توجہ حاصل کی ہے۔ آج محترمہ واتانابے آپ کو بتائیں گی کہ کس طرح ڈبا بند کھانے استعمال کرتے ہوئے ہم پکوان تیار کر سکتے ہیں۔
1: آداب، میں آکیکو واتانابے ہوں۔ آج ہم دو مزیدار لیکن بنانے میں آسان ترکیب متعارف کرائیں گے، جن میں میاگی پریفیکچر کے اشینوماکی شہر سے خریدی گئی ڈبا بند میکریل مچھلی استعمال کی جائے گی۔ ایک ترکیب ہے نوڈلز کی، جسے ہپاری اودون کہتے ہیں، جبکہ دوسری ایک ہاٹ پاٹ کی ترکیب ہے جسے کایاکی کہا جاتا ہے۔ یہ دونوں شمال مشرقی جاپان کے روایتی پکوان ہیں۔
0: پہلے ہم ہپاری اودون نوڈلز بنائیں گے۔ 4 افراد کے لیے اجزاء نوٹ کر لیجئے۔ آپ کو درکار ہوں گے 800 گرام یا 4 افراد کو پیش کرنے کے لیے پکے ہوئے نوڈلز، 200 گرام یا 1 ڈبہ نمکین محلول والی میکریل، ہری پیاز 4 ڈنڈیاں، ادرک 1 ٹکڑا، تھوڑا سا لال مرچ پاؤڈر اور تھوڑی سی سویا سوس۔
1: آئیے شروع کرتے ہیں۔ سب سے پہلے سجاوٹ کے لیے ہری پیاز اور ادرک کاٹیں گے۔
0: ہری پیاز کو آخری سروں سے باریک گول گول ٹکڑوں میں کاٹ لیں۔ انہیں کسی پیالے یا چھوٹی پلیٹ میں ڈال کر میز پر رکھ دیں۔ اب ادرک کو چھیل کر لمبائی میں باریک ٹکڑوں میں کاٹ لیجئے۔
1: ریشوں کے رخ پر انہیں باریک ٹکڑوں میں کاٹ لیں۔ جب آپ ادرک کے ٹکڑے بنا لیں تو انہیں بھی کسی چھوٹے پیالے میں رکھ لیں۔ سجاوٹ کے لیے سرخ مرچ پاؤڈر کو ایک الگ چھوٹے پیالے میں رکھ دیجئے۔ سویا سوس کو کسی پیالے یا بوتل میں ڈال کر میز پر رکھ دیجئے۔ اب ہم آج کا مرکزی جز نمکین محلول میں ڈبا بند میکریل کو استعمال کرنے کے لیے تیار کریں گے۔ ڈبا بند میکریل کئی ذائقوں میں دستیاب ہیں، میسو، ٹماٹر، تیل وغیرہ۔ آج کی ترکیب کے لیے ہم نمکین محلول والی میکریل تجویز کریں گے۔
0: ڈبے میں سے نمکین محلول سمیت تمام اجزاء ایک گہرے پیالے میں نکال لیں۔ نمکین پانی کو نہ پھینکیں کیونکہ اسے امامی ذائقے کے ساتھ پیک کیا گیا ہے۔ اس میں ایک چمچ رکھ دیجئے، اس طرح سے لوگ میز پر سے خود لے لیں گے۔ تیار کیے گئے سجاوٹ کے اجزاء، سویا سوس اور ہر ایک فرد کے لیے 4 اضافی پیالے بھی رکھ دیجئے۔ آئیے اب اودون ڈبو کر کھانے کے لیے ڈپنگ سوس تیار کرتے ہیں۔ سب سے پہلے تھوڑی سی میکریل ایک پیالے میں ڈال کر اس میں تھوڑا سا نمکین پانی بھی شامل کر لیں۔ حسب ذائقہ ہری پیاز اور ادرک بھی ڈال دیجئے۔ اگر آپ سوس کا ذائقہ چٹپٹا پسند کرتے ہیں تو تھوڑی سی سرخ مرچ بھی شامل کر لیں۔ تھوڑی سی سویا سوس بھی ڈال لیں۔ لیجئے، آپ کا ڈپنگ سوس تیار ہے۔
1: جب آپ سب کچھ تیار کر چکے ہیں تو اودون کو گرم کریں۔ ایک بڑے پاٹ یا برتن کا انتخاب کریں جسے میز پر پیش کیا جا سکے۔ اس میں گرم پانی ڈالیں اور تیز آنچ پر گرم کر لیں۔ آج ہم مارکیٹ میں دستیاب پکے ہوئے اودون استعمال کریں گے، لیکن آپ خشک یا فریز کیے ہوئے اودون کا انتخاب بھی کر سکتے ہیں۔ آپ کے علاقے میں جو بھی آسانی سے دستیاب ہو آپ انہیں استعمال کر سکتے ہیں۔ اگر آپ کوئی مختلف قسم کے نوڈلز استعمال کرنے جا رہے ہیں تو اس بات کو یقینی بنائیں کہ ان نوڈلز کو پکانے کے تمام ہدایات پر عمل کریں۔ اگر اودون دستیاب نہ ہوں تو آپ انہیں آٹے اور پانی سے بنا سکتے ہیں۔ اس کے لیے آپ کو درکار ہوگا 300 گرام آٹا، 1 کھانے کا چمچ نمک اور 150 ملی لیٹر گرم پانی۔ ایک پیالے میں آٹا ڈالیں، نمک اور پانی کے آمیزے کو اسی پیالے میں ڈالیں اور ہاتھ سے گوند لیجئے۔ جب آٹا ایک گیند کی شکل اختیار کر لے تو اسے پلاسٹک کے ایک بیگ میں ڈال کر 30 منٹ کے لیے رکھ دیں۔ آٹے کو نکال لیں، وہ سطح جہاں اودون بنانے ہیں اس پر خشک آٹا چھڑک دیں اور آٹے کو ایک باریک شیٹ کی شکل میں بیل لیں جس کی موٹائی 3 ملی میٹر ہو۔ نوڈلز کو آسانی سے کاٹنے کے لیے آٹے کی تہہ بنا کر اسے 3 ملی میٹر چوڑی پٹیوں میں کاٹ لیجئے۔ ایک بڑے برتن میں پانی ابال لیں اور اس میں نوڈلز کو 8 سے 10 منٹ تک پکا لیجئے۔ اس ترکیب کو مزید تفصیلات کے لیے ہمارے جاپانی کھانے پکائیں کی ویب سائٹ پر موجود تے اوچی اودون، یعنی ہاتھ سے بنے اودون نوڈلز کی ترکیب ملاحظہ کیجیے۔ اودون کسی بھی قسم کا ہو، اسے کھانے سے فوری پہلے گرم کیجیے۔
2: 鍋のお湯が沸騰してもう食べる方が待っている状態でうどんを入れていきます。
1: इस बात का यकीन कर लें कि तमाम अफराद मेज पर मौजूद हों और गर्म पानी बर्तन में उबल रहा हो। फिर इसमें उदोन डालें।
0: उबलते हुए पानी में उदोन को 2-3 मिनट के लिए पका लें। जब उदोन गर्म हो जाए तो मेज पर एक तपाई रखें और उदोन वाला बर्तन इसके ऊपर रख दीजिए।
2: 鍋の中から引っ張って食べるところから引っ張りうどんという名前がついています。
1: ヒッパリうどんが मतलब है उदोन नूडल को खींच कर निकालना। ヒッパリうどん खाने के लिए हर फर्द को बराए रास बर्तन में से उदोन खींच कर निकालने होते हैं। इसी वजह से इस पकवान को ये नाम है। खाने के वक्त गरम गरम उदोन को एक डिश में निकाल कर डिपिंग सॉस में डुबो कर खाते हैं।
0: अब हम कायाकी हॉटपॉट तैयार करेंगे। डिब्बाबंद मैक्रिल इस्तेमाल की गई कायाकी हॉटपॉट की तरकीब 4 अफराद के लिए है। अज्जा नोट कर लीजिए। 1 डिब्बा नमकीन पानी वाली मैक्रिल जिसका वजन 200 ग्राम हो, 4 कप या 800 मिलीलीटर पानी, 2 खाने के चम्मच सोया सॉस, 150 ग्राम पालक और 250 ग्राम चीनी बंद गोभी, या आप 400 ग्राम वजन में अपनी पसंद की कोई भी सब्जी इस्तेमाल कर सकते हैं, 1 टुकड़ा अदरक। तो आइए पकाना शुरू करते हैं। पहले पालक काटेंगे। पालक की जड़ें काट लें और फिर इन्हें धोकर 5 सेंटीमीटर लंबे टुकड़ों में काट लीजिए।
1: चीनी बंद गोभी को 5 सेंटीमीटर के टुकड़ों में काट लें जो कि पालक की लंबाई के बराबर हो। फिर इसके सफेद डंठल वाले हिस्से को 1 सेंटीमीटर चौड़ी और पत्तों को 2 सेंटीमीटर चौड़े पत्तों में काट लें। फिर अदरक को छीलकर कद्दूकस कर लीजिए।
0: इस बात का यकीन कर लें कि अदरक को रेशों की मुखालिफ सिम्त में कद्दूकस किया जाए, वरना अदरक के रेशे बहुत लंबे और बारीक हो जाएंगे। फिर डिब्बा बंद मैक्रिल खोल लीजिए। अब हॉट पॉट बनाने के लिए तमाम अज्जा तैयार हैं।
2: このかやきという料理は一人分ずつ作る鍋です。小さな鍋に一人分
1: の。かやき एक फर्द के लिए हॉट पॉट पकवान है। एक छोटे बर्तन में एक फर्द के लिए कायाकी तैयार करने के तमाम अज्जा डालें और पकाना शुरू करें।
0: कहा जाता है कि कायाकी लफ्ज के शुरू की आवाज का मतलब जापानी जुबान में काई या घूंगा मछली है। माजी में बड़ी सीप जैसे स्कैलप्स, सदफी मछली कायाकी हॉटपॉट पकाने के लिए मुतबादल के तौर पर इस्तेमाल की जाती थी, इसी वजह से इसका ये नाम पड़ गया। आजकल ये सीप शाजो नादिर ही इस्तेमाल होते हैं और निस्बतन छोटे बर्तन इस्तेमाल किए जाते हैं। तैयारी के लिए एक छोटे बर्तन में 1 कप पानी लें। इसमें डिब्बा बंद मैक्रिल का 1/4 हिस्सा नमकीन पानी के साथ डालें। मैक्रिल के टुकड़ों को छोटे छोटे अज्जा में तोड़ लें। आधा खाने का चम्मच सोया सॉस शामिल करें। लीजिए, आपका सूप तैयार है। इसे दरमियानी आंच पर गर्म कर लीजिए।
1: जब पानी उबलने लगे तो उनमें अज्जा शामिल करें। चीनी बंद गोभी की सफेद डंठल की पट्टियों से शुरू करें क्योंकि ये पकने में वक्त लेती है। 2 मिनट के बाद चीनी बंद गोभी और पालक के पत्तों की पट्टियों को शामिल करें और 1 मिनट तक पकाएं। सब्जियां गल जाएं तो कायाकी तैयार है। इसी तरीके से 4 अफराद के लिए अलग अलग प्याले तैयार कर लीजिए। खाने के वक्त बर्तन में से कुछ अज्जा एक प्याले में निकालें और अदरक शामिल करें। डिब्बा बंद मैक्रिल का नमकीन पानी जायके और खुशबू का एक बेहतरीन जरिया है, इसीलिए हमें अलग से दाशी या सूप तैयार करने की ज़रूरत नहीं। आप इसमें सब्ज पत्तों वाली सब्जियों, मशरूम, बैगन और किसी भी दस्तियाब सब्जी के बारीक स्लाइसेस शामिल कर सकते हैं, क्योंकि काया की गजाई से भरपूर और डिब्बा बंद मसनूआत के जखीरे और दस्तियाब सब्जियों से आसानी से तैयार की जा सकती है। इसी वजह से पकाने का ये तरीका खेती बाड़ी के मसरूफ मौसम में लोगों के लिए बहुत मददगार हुआ करता था। आज हमने डिब्बा बंद मैक्रिल इस्तेमाल करते हुए तवील अरसे से पसंद की जाने वाली शिमाल मशरकी जापान की 2 तरह की मुतारिफ कराई और आखिर में मोहतरमा वतनाबे अपने ख्याल का इजहार करती हैं।
2: 缶詰には保存食とか非常食というイメージがあるかもしれませんが、加工技術の進
1: 歩で、多くの人が缶詰を محفوظ غذا や ہنگامی حالات میں کھائی جانے والی غذا سمجھتے ہیں。لیکن محفوظ کرنے کے عمل کی